मिराज भाइ, यो चाहिँ यो फुल प्याक गरिदिनु पऱ्यो है, जताततै सबै ठाउँमा।